0: سامعین، اس نغمے کے ساتھ ہی آج کا فلمی دو گانوں کا پروگرام ملے سر میرا تمہارا اب ختم ہوتا ہے۔ یہ آکاشوانی کی اردو سروس ہے، ہمیں آپ سن رہے ہیں میڈیم ویو 71 کلو ہرٹز، موبائل ایپ نیوز آن ایئر اور ڈی ڈی فری ڈش پر۔ پیش خدمت ہے پروگرام سرخیوں میں۔
1: نمسکار، سرخیوں میں کارکرم کے آج کے انک میں آپ کا سواگت ہے، میں ہوں ارجن چودھری۔ آج ہم چرچا کریں گے برکس ودیش منتریوں کی بیٹھک کا دوسرا دن، مہتوپورن چرچائیں اور پرمکھ نشکرش پر۔ ہمارے ساتھ جڑ رہے ہیں فارمر ایمبیسڈر جتیندر کمار ترپاٹھی۔ سر، ہم شروعات کرنا چاہتے ہیں پردھان منتری نریندر مودی کی جو بیٹھک ہے، میٹنگ ہے فورن منسٹرز کے ساتھ، تو اس کے بارے میں بتائیے۔
2: پردھان منتری کی اگر پانچ دیشوں کی یاترا نہ ہوتی تو بھی پردھان منتری ان دیشوں کے ودیش منتریوں سے ملتے ہیں، کیونکہ برکس ہمارے لیے بہت ہی مہتوپورن ہو جاتا ہے، ہم اس کے فاؤنڈر ممبرس میں سے ہیں، اور اگر اس کی میٹنگ ہو رہی ہے جو کہ آگے کلمینیٹ ہوگی سمٹ میں، شیر سمیلن میں ستمبر میں، جس میں پردھان منتری مودی بھی ہوں گے، تو یہ ضروری ہو جاتا ہے کہ پردھان منتری ان دیشوں کے ودیش منتریوں سے ملیں، ان کی بات، ان کا رخ سمجھیں اور اپنی بھارت کی بات بتائیں، تو یہ ضروری ہو گیا تھا۔ اس لیے جانے سے پہلے ہی پردھان منتری ان دیشوں کے ودیش منتریوں سے پردھان منتری نے ملاقات کی۔
1: پردھان منتری نریندر مودی نے ودیش منتری ایران سے بھی ملے، اراکچی، ان سے ایسی کیا بات ہوئی ہے؟ کیونکہ ابھی سیز فائر ہوا ہے اور بلاکیڈ بھی ہے اسٹریٹ آف ہرمز میں، جہاں پہ تیل کا آنا جانا رہتا ہے۔
2: دیکھیں، ہماری سب سے بڑی مانگ جو ہوتی ہے، ہماری سب سے بڑی ڈیمانڈ یا سب سے بڑا سورس انرجی کا ہوتا ہے کروڈ آئل، اور وہ ہم 80% سے زیادہ مدھیہ پورو سے لیتے ہیں، پشچم ایشیا بھی جس کو کہتے ہیں۔ اب اس کھیتر میں اگر ہرمز کے اس پہ اسٹریٹ پہ پابندی لگ جاتی ہے، آواگمن پہ روک لگ جاتی ہے، تو ہماری ارجا ضرورتیں اس سے بڑی بری طرح پربھاوت ہوتی ہیں، اور پربھاوت ہو رہی ہیں، دیکھ رہی ہیں آپ نے، تیل کے دام بڑھا دیے گئے ہیں۔ تو اس کے لیے ضروری ہو جاتا ہے کہ ہم یہ سنشچت کریں کہ ہمارے ٹینکرز، بھارتی دھوج واہک ٹینکرز جو اگر وہاں سے آ رہے ہوں تیل لے کر کے یا ایل این جی لے کر کے یا اور ارجا کے سروت لے کر کے، تو ان کو آنے دی جائے، ان کو لیے کوئی پریشانی کا سبب نہ ہو۔ اور اس لیے ہم ایران سے امید کرتے ہیں یا اپیکشا کرتے ہیں کہ ایران ایک دوست کے طور پہ، ایک متر راشٹر کے طور پہ ہمارے تیل واہک ٹینکرز کو آنے دے گا۔ اور اسی لیے آپ نے دیکھا کہ شروعات میں بھی جب یہ ایران نے وہاں پہ مائن بچھائی، تو بھی اس کے بعد بھی ایران نے کہا کہ ہاں، ہم کچھ بھارتی، کچھ دیشوں کے ٹینکرز کو آنے دیں گے، اس میں بھارت بھی تھا۔ بیچ میں اب جب امریکہ نے ناکہ بندی کر دی، گھیرا بندی کر دی، تب بھی کچھ پریشانی ہوئی، لیکن ہماری یہی کوشش تھی۔ اس لیے پردھان منتری نے یہ بات تو ضرور کہی ہوگی، اور جب ملے ہوں گے تو یہ بات بھی کہی ہوگی انہوں نے کہ ایران اور یو ایس کے بیچ میں جو سنگھرش ہے، اس کا انت جلدی ہونا چاہیے، کیونکہ اس کا پربھاؤ پورے وشو پہ اور گلوبل ساؤتھ پہ بہت زیادہ پڑ رہا ہے، چھوٹے دیشوں پہ زیادہ پڑ رہا ہے۔
1: پردھان منتری نریندر مودی جی رشیا کے فورن منسٹر ودیش منتری سرگے لاوروف سے بھی ملے ہیں۔ رشیا کے ساتھ ہمیشہ ہمارے اچھے سمبندھ رہے ہیں، ڈیفینس میں، آئل امپورٹس میں بھی۔ یہاں پہ انہوں نے بات کی ہے کہ ہم گیس بھی آپ کو ایکسپورٹ کر سکتے ہیں، تو ہمارے پیٹرولیم منسٹر ہردیپ سنگھ پوری کا کیا کہنا ہے اور ہمارے پردھان منتری اس کو کس طریقے سے دیکھ رہے ہیں؟
2: دیکھیے، روس کے ساتھ ہمارے بہت پرانے سمبندھ رہے ہیں، اور جب ہمارے یہاں کھادیان کی کمی تھی تو امریکہ نے ہمیں سشرط دینے کو لیے کہا تھا گیہوں، لیکن روس نے اس وقت کہا تھا کہ آپ ہمیں بس پورٹ بتائیے، کس پورٹ پہ اور کتنا چاہیے، پرائس اور سارے موڈلٹیز ہم بعد میں ڈسکس کریں گے۔ تو ہمارے بہت پرانے سمبندھ 70 سال 75 سال سے زیادہ کے سمبندھ رہے ہیں۔ آپ نے جیسا کہا کہ ہم ڈیفینس اکوپمنٹس لیتے ہیں، ہم کروڈ آئل لیتے ہیں، ہم فرٹیلائزر لیتے ہیں، ایل این جی بھی ہمیں اب چاہیے، کیونکہ ہماری مدھیہ پورو کی سپلائی کبھی کبھی ڈسرپٹ ہو جا رہی ہے، تو اس لیے ایل این جی بھی ہمیں چاہیے ہوگی۔ تو ہمارے خیال سے تو ہم یہی کریں گے کہ امریکی سینکشن یا امریکی دھمکیوں کے باوجود بھی ہم سپلائی روس سے لیتے رہیں گے، کیونکہ یہ ہمارے راشٹری ہت میں ہے اور جتنی ہمیں ضرورت ہے، اور روس ہمیں انورت سپلائی دیتا ہے، اور وہ بھی ہمیں اچھے ٹرمز پہ سپلائی دیتا ہے، تو اس لیے ہمیں روس سے ابھی جب تک ہم سیلف سفیشینٹ نہیں ہو جاتے ہیں نکوبار کی کھاڑی میں، جب تک ہمارے آئل کی دوہن کی پرکریا چالو نہیں ہو جاتی، تب تک تو ہمارے لیے ضروری ہو جاتا ہے، اپریہاریہ ہو جاتا ہے کہ ہم روس سے تیل لیتے رہیں۔
1: प्रधानमंत्री ब्राजील के विदेश मंत्री से भी मिले हैं वियरा। ब्राजील की क्या भूमिका है ब्रिक्स में?
2: देखिए, ब्राजील एक बहुत बहुत महत्वपूर्ण सदस्य हो जाता है। ये संस्थापक सदस्यों में से है। पांच जो संस्थापक सदस्य थे, भारत, रूस, चीन, ब्राजील और उसके बाद में साउथ अफ्रीका बना, तो ब्राजील का बहुत महत्व इसलिए भी हो जाता है कि ब्राजील ही एक ऐसा देश है जो किसी भी देश की दादागिरी के खिलाफ सबसे पहले खड़ा हो। दूसरी चीज ये है कि ब्राजील ही देखिए, जब डीडॉलराइजेशन की बात हुई ब्रिक्स में, ब्राजील ने कहा कि ठीक है, हम अपनी अपनी करेंसी में हम व्यापार करेंगे। और ब्राजील वैसे भी एक ऐसा देश है जिसके साथ भारत के ट्रेड रिलेशंस बहुत अच्छे रहने चाहिए, क्योंकि पॉलिटिकल रिलेशंस तो हमारे बहुत अच्छे हैं, शुरू से ही ब्राजील से बहुत अच्छे हैं, और हमारे साथ ब्राजील हर इंटरनेशनल रीजनल प्लेटफॉर्म पे खड़ा रहा है। ट्रेड रिलेशंस भी हमें बढ़ाने होंगे, क्योंकि कई चीजों में ब्राजील सबसे आगे है, और इसलिए अभी से अगर हम ब्राजील का साथ कंटिन्यू करते हैं ट्रेड रिलेशंस में, तो आने वाले वक्त में हम दोनों देशों के लिए बहुत फायदेमंद ये बात साबित होगी। इसलिए जरूरी है कि हम ब्राजील का साथ देते रहें।
1: अब हम सुनते हैं सेक्रेटरी ऑफ इकोनॉमिक रिलेशंस, मिनिस्ट्री ऑफ एक्सटर्नल अफेयर्स सुधाकर दलेला प्रेस स्टेटमेंट।
3: ड्यूरिंग द कोर्स ऑफ टू डे फॉरेन मिनिस्टर्स मीटिंग डिस्कशन टुक प्लेस अराउंड थ्री ब्रॉडर थीम्स: ग्लोबल एंड रीजनल मैटर्स, रिफॉर्म ऑफ ग्लोबल गवर्नेंस एंड मल्टीलैटरल सिस्टम, एंड ब्रिक्स एट 20 अंडर द थीम बिल्डिंग फॉर रेजिलियंस, इनोवेशन, कोऑपरेशन एंड सस्टेनेबिलिटी। दीज थ्री सेशंस अलाउड मेंबर्स टू एक्सचेंज व्यूज एंड शेयर पर्सपेक्टिव्स ऑन मेन पिलर्स ऑफ ब्रिक्स स्ट्रेटेजिक पार्टनरशिप, पोलिटिकल एंड सिक्योरिटी, इकोनॉमिक एंड फाइनेंशियल एंड कल्चरल एंड पीपल टू पीपल रिलेशंस। द सेशन ऑन द थीम ब्रिक्स एट 20 अलाउड मेंबर्स टू रिफ्लेक्ट ऑन द इवोल्यूशन ऑफ द ग्रुपिंग इन द लास्ट टू डेकेड्स एंड इट्स ग्रोइंग रेलेवेंस इन एड्रेसिंग contemporary global challenges. Ministers also reflected on the nature of the cooperation under BRICS during India's chairship this year under the theme Building for Resilience, Innovation, Cooperation and Sustainability, as well as the future direction of the grouping.
1: BRICS ke theme jo hai usme kaha gaya hai ki hum koshish karenge resilience, innovation, cooperation aur sustainability, aur unhone baat ki hai कि रिफॉर्म्स, ग्लोबल गवर्नेंस और मल्टीलैटरल सिस्टम। मल्टीलैटरलिज्म पे काफी चर्चा हुई है, इसके बारे में बताइए।
2: देखिए, शुरू में दूसरे विश्व युद्ध के बाद दो खेमे थे, कम्युनिस्ट खेमा और अमेरिका का खेमा। उसके बाद यूएसएसआर के विघटन के बाद सिर्फ अमेरिका का खेमा बचा, और वो भी पूर्व की ओर बढ़ता गया, यहाँ तक कि यूक्रेन पहुंच गया, और उसका परिणाम आप देख रहे हैं, 3 साल से ऊपर यूक्रेन के साथ रूस का युद्ध हो रहा है। ऐसे में ये जरूरी हो जाता है कि ऐसा सिस्टम जो कि पहले सिर्फ कुछ मुट्ठी भर देशों के फायदे के लिए बनाया गया था, एक आवरण बना करके, भले ये कहा गया था कि ये दुनिया को एक नया रास्ता दिखाएगा और पोस्ट वर्ल्ड वार बड़ा अच्छा होगा, लेकिन लॉन्ग रन में ये सिद्ध हो गया कि साहब ये सिस्टम चल नहीं सकता, खासतौर से इसलिए कि छोटे छोटे देशों या जो डेवलपिंग कंट्रीज हैं, लीस्ट डेवलप्ड कंट्रीज हैं, इन सब के लिए बहुत परेशानी का सबब हो जाएगा। तो ये माना गया कि इस सिस्टम को बदलना चाहिए, और अब मल्टीलेटरलिज्म मतलब कि दुनिया के ज्यादा से ज्यादा देशों को एक साथ एक प्लेटफॉर्म पर लेकर के चलना, और वो तभी संभव हो सकता है जब आप उन देशों के बीच में एक कॉमन डिनोमिनेटर ढूंढें जो उनके नेशनल ऑब्जेक्टिव से, नेशनल इंटरेस्ट से मेल खाता हो, वहां से हम शुरू करें, और तब उस पर हम, वो न्यू रहेगी और उस पर एक हम बिल्डिंग बनाएं, वो ज्यादा सस्टेनेबल होगी। अब जैसे यहाँ पे प्रधानमंत्री ने कहा ब्रिक्स का इनोवेशन, रेजिलियंस की आजकल बहुत बात हो रही है, इनोवेशन की ज्यादा बात नहीं होती, लेकिन जो हमें चाहिए अभी ब्रिक्स कंट्रीज को क्या, बल्कि जो ग्लोबल साउथ को, वो इनोवेशन ज्यादा जरूरी है। जो हमारे संसाधन है उसका प्रयोग करते हुए हमें कैसे दूसरे उपाय ढूंढने चाहिए जिनसे कि हम ज्यादा एनर्जी, ज्यादा मिनरल्स का दोहन कर सकें। तो ये बड़ा महत्वपूर्ण हो जाता है कि हम मल्टीलेटरलिज्म, हम बहुदेशवादी या बहुक्षेत्रवादिता में विश्वास रखें।
1: अब हम सुनते हैं सेक्रेटरी ऑफ इकोनॉमिक रिलेशंस, मिनिस्ट्री ऑफ एक्सटर्नल अफेयर्स सुधाकर दलेला प्रेस स्टेटमेंट।
3: The outcome documents cover common position on BRICS cooperation in areas such as global and regional matters, reform of the institution of global governance, including reforms of the UN Security Council, international financial institutions, fight against terrorism, trade, industry, finance, artificial intelligence, energy security, climate, biodiversity and sustainability, health and enhancing agriculture productivity.

0: नेकियां काम आ गईं शायद, नेक नियत से निकल आया हूँ,
1: वाह वाह,
0: लब खुलेंगे तो जान जाएगी,
1: लब खुलेंगे तो
0: लब खुलेंगे तो जान जाएगी, ऐसी हालत से निकल आया हूँ।
2: अच्छा है भाई, अच्छा,
0: लब खुलेंगे तो जान जाएगी, ऐसी हालत से निकल आया हूँ, बच निकलना मुहाल था लेकिन,
1: क्या कहने,
0: बच निकलना मुहाल था लेकिन किसी सूरत से निकल आया हूँ।
1: वाह वाह वाह,
0: बच निकलना मुहाल था लेकिन किसी सूरत से निकल आया हूँ, जान मेरी लबों पे थी असलम,
1: वाह वाह,
0: जान मेरी लबों पे थी असलम, मैं तो किस्मत से निकल आया हूँ, तेरी रहमत से निकल आया हूँ, मैं मुसीबत से निकल आया हूँ।
1: वाह वाह,
0: बहुत बहुत शुक्रिया।
1: ये थे जनाब असलम बेताब साहब, जो अपने कलाम से नवाज रहे थे। बहुत उम्दा कलाम आपने पेश किया, उसके लिए हम आपके शुक्रगुजार हैं। आइए हम अब इल्तमास करते हैं आली जनाब खालिद अखलाक साहब से कि वो अपने कलाम से नवाजे। जनाब खालिद अखलाक,
3: गज़ल का मतलब मुलाहिज़ा फरमाएं।
1: इरशाद,
3: अर्ज किया है कि फ़कत ये आईने देते हैं खद्दो खाल का अक्स,
1: क्या कहे,
3: फ़कत ये आईने देते हैं खद्दो खाल का अक्स, हमारी आंख में देखो किसी जमाल का,
1: क्या कहने हैं, वाह वाह वाह,
3: फकत ये आईने देते हैं खद्दो खाल का अक्स,
1: क्या कहने हैं,
3: हमारी आंख में देखो किसी जमाल का अक्स।
1: बहुत उम्दा शेर है,
3: और शेर मुलाहिज़ा फरमाए कि रऊनतों में कभी अपनी झांक कर देखो,
1: रऊनतों में
3: कभी अपनी झांक कर देखो, किसी की जीत का मंजर किसी जवाल का अक्स, किसी की जीत का मंजर
1: किसी
3: जवाल का अक्स।
1: बहुत अच्छा है।
3: और बतौर खास ये शेर हामिद भाई, मैं अर्ज करता हूँ कि मैं आंख बंद करूं और तू नजर आए,
1: क्या कहने हैं,
3: मैं आंख बंद करूं और तू नजर आए, इसे मैं ख्वाब कहूं या तेरे ख्याल का अक्स, मैं आंख बंद करूं और तू नजर आए, इसे मैं ख्वाब कहूं या तेरे ख्याल का अक्स,
1: क्या बात,
3: और हमारे बीच की गुत्थी सुलझ भी सकती थी,
1: हमारे बीच की गुत्थी
3: सुलझ भी सकती थी, तेरा जवाब है लेकिन मेरे सवाल का अक्स, तेरा जवाब है, हमारे बीच की गुत्थी सुलझ भी सकती थी,
1: वाह वाह वाह वाह,
3: तेरा जवाब है लेकिन मेरे सवाल का अक्स,
1: क्या कहने हैं,
3: और चमक रहा है उफक पर यूं इश्क का सूरज,
1: क्या बात है, वाह वाह,
3: चमक रहा है उफक पर यूं इश्क का सूरज, है गोपियों के तस्वुर में नंदलाल का अक्स,
1: वाह वाह वाह,
3: चमक रहा है उफक पर यूं इश्क का सूरज,
1: क्या कह रहे हैं,
3: है गोपियों के तस्वुर में नंदलाल का अक्स,
1: क्या काफिया इस्तेमाल किया है,
3: बहुत इनायत। और आखिरी शेर इस गजल का कि कभी हुआ है उजाला चराग के नीचे,
1: क्या बात है,
3: कभी हुआ है उजाला चराग के नीचे, जुनूब में भी मिला है कभी शुमाल का अक्स, कभी हुआ है उजाला चराग के नीचे, जुनूब में भी मिला है कभी शुमाल का अक्स,
1: वाह वाह वाह।
3: और एक और गजल से कुछ अशार मुलाहिज़ा फरमाए, मतलब यूं है कि किधर चलेगी जिंदगी की नाव देखता रहा,
1: किधर चलेगी
3: जिंदगी की नाव देखता रहा, मैं वक्त का मिजाज और बहाव देखता रहा,
1: वाह वाह वाह,
3: मैं वक्त का मिजाज और बहाव देखता रहा, और ये जिंदगी है जैसे हो सड़क किसी पहाड़ की,
1: ये जिंदगी है जैसे हो सड़क किसी पहाड़ की,
3: कभी मैं पेचोखम कभी घुमाओ देखता रहा,
1: वाह वाह,
3: कभी मैं पेचोखम कभी घुमाओ देखता रहा,
1: वाह वाह वाह,
3: और कभी जो मकबरों से दोस्तों मेरा गुजर हुआ, कभी जो मकबरों से दोस्तों मेरा गुजर हुआ, मैं आदमी का आखिरी पड़ाव देखता,
0: क्या बात है, क्या बात,
3: कभी जो मकबरों से दोस्तों मेरा गुजर हुआ,
1: वाह वाह वाह,
3: कभी जो मकबरों से दोस्तों मेरा गुजर हुआ, मैं आदमी का आखिरी पड़ाव देखता रहा,
1: क्या बात है, वाह वाह वाह।
3: और बचा है अब ये मशगला खुशी की बेरुखी के बाद,
1: बचा है ये मशगला खुशी की बेरुखी के बाद,
3: गमों का अपनी सिमत में झुकाव देखता रहा, बचा है अब ये मशगला खुशी की बेरुखी के बाद, غموں کا اپنی سمت میں جھکاؤ دیکھتا رہا، غموں کا اپنی سمت میں جھکاؤ دیکھتا رہا۔
1: بہت عمدہ اشعار۔
3: اور جب آیا ذکر دوستی کا، پیار کا، وفاؤں کا،
1: کیا بات
3: اسلام بھائی، کہ جب آیا ذکر دوستی کا، پیار کا، وفاؤں کا، میں دل کے سارے مسکراتے گھاؤ دیکھتا رہا، میں دل کے سارے مسکراتے گھاؤ دیکھتا رہا۔ جب آیا ذکر دوستی کا، پیار کا، وفاؤں کا، میں دل کے سارے مسکراتے گھاؤ دیکھتا رہا۔ اور غزل،
2: جی،
3: صرف لگتی ہے مکمل یہ ادھوری دنیا،
1: صرف لگتی ہے مکمل،
3: صرف لگتی ہے مکمل یہ ادھوری دنیا، ہم کو دریا کے کنارے ملی پیاسی دنیا۔
1: واہ واہ واہ،
3: ہم کو دریا کے کنارے ملی پیاسی دنیا، میری تنہائی نے جا کر اسے بہلایا ہے،
1: میری تنہائی نے جا کر اسے بہلایا ہے۔
3: میں نے دیکھی ہے کئی بار اکیلی دنیا،
1: کیا بات ہے،
3: میں نے دیکھی ہے کئی بار اکیلی دنیا، میری تنہائی نے جا کر اسے بہلایا ہے، میں نے دیکھی ہے کئی بار اکیلی دنیا۔ بطور خاص امیر بھائی اس شعر عرض کرتا ہوں کہ اس کی آبادی بس ایک شخص سے وابستہ ہے،
1: کیا کہنے،
3: اس کی آبادی بس ایک شخص سے وابستہ ہے، یوں ہی آباد رہے میری خیالی دنیا۔
1: واہ واہ واہ،
3: اس کی آبادی بس ایک شخص سے وابستہ ہے،
1: واہ واہ واہ واہ،
3: یوں ہی آباد رہے میری خیالی دنیا۔ اس کی آبادی بس ایک شخص سے وابستہ ہے، یوں ہی آباد رہے میری خیالی دنیا۔
1: واہ واہ واہ،
3: اس کی آبادی بس ایک شخص سے وابستہ ہے،
1: واہ واہ واہ واہ،
3: یوں ہی آباد رہے میری خیالی دنیا۔
1: واہ واہ واہ، بہت اچھا۔
3: اور ایک جیسے نہ رہے میرے مراسم خالد، ایک جیسے در ہے میرے مراسم خالد، میں نے ٹھکرائی کبھی جیب میں رکھی دنیا۔ ایک جیسے نہ رہے میرے مراسم خالد، میں نے ٹھکرائی کبھی جیب میں رکھی دنیا۔
1: واہ واہ واہ، بہت عمدہ جناب خالد اخلاق صاحب جو اپنے کلام سے نواز رہے تھے، اگر اجازت ہو تو یہ خاکسار بھی کچھ عرض کر دے۔
3: ارشاد،
1: غزل کا مطلع پیشی خدمت ہے، سماعت فرمائیں۔ ارشاد
2: جی، امیر امروہی صاحب جی، عطا
1: جی جی، خاص سار، ہم سکون دل کی خاطر خشک و تر چلتے رہے، ہم سکون دل کی خاطر خشک و تر چلتے رہے، جستجو میں آپ کی شام و سحر چلتے، جستجو میں آپ کی شام و سحر چلتے رہے۔ ایک اور مطلع اس میں دیکھیں
2: جی،
1: اس کرشمہ ساز کے تیرے نظر چلتے رہے، اس کرشمہ ساز کے تیرے نظر چلتے رہے، اور ہم تھامے ہوئے اپنا جگر چلتے رہے، اور ہم تھامے ہوئے اپنا جگر چلتے رہے۔ اور یہ شعر دیکھیں حامی صاحب
2: جی،
1: ہوش میں رکھتا ہے کس کو کوئے جانا کا خیال، ہوش میں رکھتا ہے کس کو کوئے جانا کا خیال، بے خودی کی کیفیت میں بے خبر چلتے رہے، بے خودی کی کیفیت میں بے خبر چلتے رہے۔ اور یہ بھی شعر دیکھیں، جتنی بھی خوشیاں ملی نہ معتبر ثابت ہوئی، جتنی بھی خوشیاں ملی نہ معتبر ثابت ہوئی، غم تھے اپنے سنگ ساتھی عمر بھر چلتے رہے۔ بہت بہت شکریہ۔ غم تھے اپنے، جتنی بھی خوشیاں ملی نہ معتبر ثابت ہوئی، غم تھے اپنے سنگ ساتھی عمر بھر چلتے رہے۔ اور شعر ملاحظہ فرمائیں، تم سے بہتر ہیں تمہارے نام کی رسوائیاں، تم سے بہتر ہیں تمہارے نام کی رسوائیاں، آگے آگے چل رہی تھی ہم جدھر چلتے رہے، تم سے بہتر ہیں تمہارے نام کی رسوائیاں، آگے آگے چل رہی تھیں ہم جدھر چلتے رہے۔ اور یہ شعر بطور خاص توجہ فرمائیں، جب شعور آیا تو سمجھے لاشعوری کے سبب، جب شعور آیا تو سمجھے لاشعوری کے سبب، ایک مدت کس کے ہم زیر اثر چلتے رہے، ایک مدت کس کے ہم زیر اثر چلتے رہے۔ اور یہ شعر دیکھیں، تھک کے بیٹھیں گے تو منزل دور تر ہو جائے گی، حق کے بیٹھیں گے تو منزل دور تر ہو جائے گی، خود قدم چومے گی منزل،